这里是文广中文台，现在是文莱时间下午四点整，您正在收听的是 FM95.9 及96.9文广中文台的第二段华语播音。

0: विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरू आउने गर्दछ होइन। र आज भने हामीसँग एकजना क्यान्सर सर्भाइभर हुनुहुन्छ, हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, उहाँ अन्जु नेवा। हजुर, उहाँ ब्रेस्ट क्यान्सर सर्भाइभर हुनुहुन्छ र विशेष गरेर आजको कार्यक्रममा उहाँलाई भनौँ, त्यति बेलाको उहाँको कुराहरू भनौँ, क्यान्सर सर्भाइभ कसरी गर्नुभयो, के कस्ता भनौँ मेडिकेसनहरू भनौँ, मेडिकेसनहरूको बारेमा भनौँ, कहाँ उपचार गर्नुभयो, ती सबै कुराहरू बुझौँ, र कस्तो प्रकारले क्यान्सरको स्टार्ट भयो ती कुराहरू पनि सबै बुझौँ। र आजको नारीमा आज हामीसँग अन्जु नेवा हुनुहुन्छ, उहाँ स्टुडियोमा आइसक्नु भएको छ र आउनु सब हामी अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते अन्जुजी।
1: नमस्कार।
0: अहिले सन्चै हुनुहुन्छ?
1: अहिले एकदम ठिक छु।
0: अनि तपाईँ एकजना क्यान्सर सर्भाइभर हुनुहुन्छ, तपाईँले टिकटकमा हामी क्यान्सर योद्धाहरू भनेर राख्नु भएको थियो, मैले तपाईँलाई तपाईँको कन्ट्याक्ट नम्बर मागेको थिएँ, धेरै अघि मागेको थिएँ है।
1: हजुर।
0: र आज जे होस् एउटा संयोग भयो भनौँ, आज जुर्यो भनौँ तपाईँ र मेरो भेट, र हामी क्यान्सर योद्धाहरू जुन चाहिँ तपाईँले राख्नु भएको छ तपाईँको सोसियल मिडियामा विशेष गरेर होइन, थुप्रै हुनुहुन्छ कि क्या हो
1: यो ब्रेस्ट क्यान्सरको? त अब मलाई पढ्दाखेरि त यस्तो लागेको थियो कि म मात्रै छु जस्तो होइन, तर अब सबैलाई भेट्दै जाँदा त धेरैजना हुनुहुन्छ
0: र तपाईँहरूको भेटघाट हुन्छ बेला बेलामा भनेपछि होइन।
1: हजुर, त्यो चाहिँ हामीलाई एउटा डक्टरले नै बोलाउनु भएको थियो, त्यो भनौँ न इभेन्ट जस्तोमा वर्ल्ड क्यान्सर डे थियो
0: क्या। ए हजुर हजुर, त्यति बेलाको फोटोहरू होइन, वर्ल्ड क्यान्सर डेमा चाहिँ ब्रेस्ट क्यान्सरको सर्भाइभरहरू तपाईँहरू होइन, कति त अब कन्टिन्यू औषधि गरिराख्नेहरू पनि हुनुहुन्छ होला होइन। तपाईँको के छ अहिले, अन्डर मेडिकेसन हुनुहुन्छ कि?
1: अहिले त मेरो एउटा मात्रै मेडिसिन लिए पुग्छ मलाई चाहिँ।
0: हजुर हजुर हजुर, तर त्यो त पछिसम्मलाई होला।
1: हजुर, 5 इयर्स।
0: ए हजुर, र सुरुवातमा कति वर्ष अगाडि हो तपाईँको क्यान्सर डिटेक्ट?
1: मेरो भएको त भर्खर 10 महिना नै मात्रै भयो।
0: ए हजुर हजुर, अहिले त क्यान्सर कति धेरै मान्छेहरूलाई लाग्छ है?
1: हजुर, धेरै नै हुनुहुन्छ।
0: हजुर, अनि कसरी थाहा पाउनु भयो सुरुमा चाहिँ?
1: सुरुमा चाहिँ अब मेरो राइट साइडको ब्रेस्टमा चाहिँ सानो घाटो जस्तो आएको थियो म्याम, त्यसलाई चाहिँ मैले धेरै इग्नोर नै गरेँ भन्नु पर्ला, किनभने अब यो पिरियड हुँदा पनि आउँछ हामी महिलाहरूलाई भन्ने भयो थियो। अनि मम्मीसँग चाहिँ मैले कुरा गरेका थिएँ, मम्मीले चाहिँ पहिला मेरो नै एकचोटि आएको थियो अनि त्यसै नै हरायो भन्नुभयो, त्यस्तै होला भन्ने नै भयो मलाई। अनि मैले हेल्थचेक नै गरेँ भन्नु पर्यो, त्यो आउने बित्तिकै चाहिँ म डक्टरकोमा गइनँ, अनि यत्तिकै जान्छ होला भन्ने, अब 4-5 मन्थ्सपछि चाहिँ झन् बढे जस्तो भयो मलाई, अलिक अनिजी जस्तो हुन थालेपछि। अनि जान्छु भन्दा भन्दै पनि अब हामी महिलाहरू आफूलाई समय दिँदैनौँ भन्नु पर्यो होइन, गइएन। अनि एक दिन चाहिँ साथीसँग म बाहिर गएको थिएँ अनि मैले साथीसँग चाहिँ कुरा गरेँ, सेयर गरेँ भनौँ न, यस्तो यस्तो भएको छ यार मलाई त भन्दाखेरि चाहिँ उसले एकचोटि त क्यान्सर हस्पिटलमै देखाउँ न त भन्ने कुरा भयो। अनि म चाहिँ गएको थिएँ त्यहाँ चेकअपको लागि, खास त मैले अझ मलाई क्यान्सर भन्ने त दिमागमा अब त्यस्तो सोच्ने नै सोचै आएन। अनि मैले चाहिँ यता गाइनोको डक्टरलाई नै देखाएँ पहिला, अनि उहाँले चाहिँ तुरुन्तै हाम्रो डक्टर कपेन्द्र शेखर अमात्यसँग चाहिँ भेटाउनु भयो, अनि उहाँले चाहिँ मलाई हेर्ने बित्तिकै भनौँ न टेस्टहरू गर्ने भन्दा पहिला नै किन ढिला गरेको भनेर चाहिँ गाली गर्नुभयो, किनभने म काठमाडौँ जस्तो ठाउँमा भएको मान्छे यस्तो गरेर हेल्थचेकै गर्नु हुँदैन भनेर। त्यसको एक हप्ताभित्र त मेरो सर्जरी नै भइसकेको थियो।
0: तपाईँले भर्खरै भन्नुभयो काठमाडौँमा बस्ने मान्छे र पनि मैले हेल्थचेकै गरेँ भन्ने, यस्तो ठुलो सिटीमा बस्ने मान्छे भन्नाले होइन धेरै अवेरनेस हुन्छ, तर किन तपाईँ गाइनोकोलोजिस्टकोमा जानुभयो?
1: मैले सिम्टमहरू चाहिँ सर्च गरेको थिएँ मलाई गाँठो आउँदाखेरि चाहिँ, अनि त्यसमा चाहिँ पाठेघरको समस्याले पनि हुन्छ भन्ने नै भएको थियो, अब त्यही भएर चाहिँ म पहिला चाहिँ गाइनोकै डक्टरकोमा गएको।
0: अनि जब डक्टरले तपाईँलाई क्यान्सर भयो भन्दाखेरि त्यति बेला कस्तो लाग्यो तपाईँलाई?
1: बायोप्सी टेस्ट गर्दा नै मलाई एकदमै दुःख लागेको थियो, अब रिपोर्ट नआउँदै नै, रिपोर्ट आइसकेपछि चाहिँ मैले अलिकति अब होस् न त अब ट्रिटमेन्ट पाइहाल्छु मैले भन्ने सोचेर चाहिँ म अलिकति उनै शान्तै भएँ। सन्डे म चेकअपको लागि गएको थिएँ, थर्सडेसम्म मेरो रिपोर्ट आइसकेको थियो अनि फ्राइडे त मेरो सर्जरी नै भयो। सर्जरी हुँदासम्म पनि मलाई किमोहरू चलाउनुपर्छ होला त्यस्तो चाहिँ लागेको थिएन, किनभने फर्स्ट स्टेज नै हो भन्नुभएको भएर डक्टरले पनि नपर्न सक्छ भन्नुभएको थियो। मैले त्यति धेरै ऊ नै गरिनँ, अब त्यसमै लागिराख्यो भने झन् धेरै ऊ हुन्छ भनेर, होस् अब जरै काटेर फालेपछि त भन्ने जस्तो पनि सोचायो। अनि अपरेसन भएपछि पनि त्यति धेरै गाह्रो त भएन मलाई, त्यसको 21 दिनपछि रिपोर्ट आएर

0: किमो गर्नुपर्छ भन्दाखेरि चाहिँ धेरै गाह्रो लाग्यो।
1: अब किमो भन्दाखेरि त हामी प्राय जस्तो डरलाग्दो सुन्छौँ हामीले, होइन, हाम्रो कानमा पर्दाखेरि डरलाग्दो नै लाग्छ भनौँ। किमो गर्दैछ अरे भन्दाखेरि सुनिन्छ नि, फलनाले पनि किमो गर्दैछ अरे भन्दाखेरि कस्तो कस्तो लाग्छ है। त्यति बेला अब भनौँ, तपाईँले त तुरन्तै तपाईँलाई त सर्जरी गरिहाल्नु भएछ, गाउँघरमा उनीहरू कस्तो हुन्छ होला है, कल्पना गर्नुहोस् होइन। त्यसपछि किमो चाहिँ स्टार्ट भयो, सर्जरी भएपछि पो किमो?
0: हजुर, मलाई चाहिँ अब पहिला चाहिँ डक्टर साहबले किमो नपर्न सक्छ, फर्स्ट स्टेज हो भन्नुभएको थियो। त्यही भएर मेरो चाहिँ पहिला सर्जरी भएर पुरै ब्रेस्ट नफाल्ने भन्ने कुरा भएको थियो पहिला चाहिँ। अनि अपरेसनको 45 मिनट पछिको रिपोर्ट हेरेर मात्रै पुरै फाल्ने कि के गर्ने, मलाई त पुरै फाल्यो कि फालेन त्यो त होस् आएपछि। मैले सबभन्दा पहिला चाहिँ पोस्टमार्टममा त्यही नै सोधेँ कि मेरो पुरै फालेको हो भनेर। अनि उहाँहरूले चाहिँ केही भन्नु भएन, अहिले हामीलाई भन्नु मिल्दैन भन्नुभयो। दुःख लाग्दो रहेछ अब आफ्नो शरीरको अङ्ग फाल्नलाई त, होइन। पहिलाखेरि चाहिँ अब त्यो गाँठो मात्रै फाल्ने होला भनेर पनि मैले त्यस्तो केही, पहिला क्यान्सर भयो भन्दाखेरि त्यति टेन्सन चाहिँ लिएको थिएन। त्यसपछि पनि मलाई त्यस्तो केही त दुःख लागेन, तर किमो गर्नुपर्छ भनेपछि चाहिँ अलिकति धेरै दुःख लागेको थियो।
1: भनेपछि सर्जरीमा तपाईँको त्यो एउटा ऊ चाहिँ भनौँ न ब्रेस्ट चाहिँ निकालिदिनु भएछ भनेपछि, होइन, कति बेला थाहा पाउनु पर्ने निकालेकै रहेछ भनेर चाहिँ
0: मैले होस् आएर उहाँ यता पोस्ट वार्डमा सोद्धाखेरि चाहिँ केही भन्नुभएको थिएन। अनि पछि गएर त वार्डमा सिफ्ट गरेपछि चाहिँ अनि थाहा पाएँ।
1: त्यति बेला बेहोसी हालतमा हुनुहुन्थ्यो होला,
0: होइन,
1: तापनि अब आफ्नो शरीरको एउटा अङ्ग छैन अब भन्ने त थाहा पाउनु भयो, कस्तो फिल भयो त्यति बेला?
0: नराम्रो फिल भयो हुन त, तर अब मैले त्यही पनि त्यसलाई नराम्रो त लिइनँ। अब होस् मलाई अब यो फालेपछि पनि म स्वस्थ हुने त हो नि भन्ने एउटा ऊ चाहिँ थियो, अरू किमोहरू चाहिँ चलाउनु पर्दैन होला भन्ने भन्नुभएको थियो। त्यही भएर पनि अलिकति सहज सोचेको थिएँ मैले।
1: हजुर हजुर हजुर, श्रोता र हामीसँग अन्जु नेवा हुनुहुन्छ, उहाँ क्यान्सर सर्भाइभर हुनुहुन्छ र विशेष गरेर उहाँलाई ब्रेस्ट क्यान्सर भएको रहेछ, रिमुभ गरिदिनु भएको रहेछ सर्जरी गर्दाखेरि। जे होस् अब बाँच्नुपर्छ, होइन, संसारमा आइएको छ, कतिसम्म बाँच्नु त्यतिन्जेल त बस्नै पर्यो, सङ्घर्ष गर्नै पर्यो, होइन, कर्म गर्नै पर्यो, होइन। त्यसले गर्दा अब अहिले एउटा औषधि मात्रै खाँदै हुनुहुन्छ, होइन, र अब क्यान्सर सर्भाइभरहरू धेरै हुनुहुन्छ, ब्रेस्ट क्यान्सरहरू धेरै हुनुहुन्छ, कोही त शरीरमा 4-5 वटा क्यान्सर लिएर किमो गर्दै गरेकोहरू पनि हुनुहुन्छ, है, दुःख आफ्नै ठाउँमा छ। अब अहिले चाहिँ लगभग तपाईँ क्योर भएको भन्नुपर्छ, होइन, र 5 वर्षसम्म अब एउटा औषधि खानुपर्ने, साथीभाइसँग भेटघाट भइरहन्छ, सेयरिङ भइरहन्छ होला, होइन। त्यति बेलाको माहौल कस्तो हुन्छ, क्यान्सर पीडितहरू भनौँ क्यान्सर सर्भाइभरहरू भेट हुँदाखेरिको माहौल कस्तो हुन्छ, तपाईँहरू कसरी खुसी हुनुहुन्छ, माहौल कस्तो बनाउन खोज्नुहुन्छ?
0: त्यो बेलामा चाहिँ अब यी म मात्रै होइन रहेछु, सबैजना त हाँसी खुसी बसिरहनु भएको छ भन्ने एउटा फिलले पनि अझै आफूलाई खुसी बनाउन झन् सहयोग गर्छ, साथीभाइहरू भेट्दा भनौँ।
1: अनि तपाईँ गर्नु चाहिँ के गर्नुहुन्छ खासमा?
0: मेरो चाहिँ यहाँ सुन्धारामा लुगा पसल छ।
1: ए हजुर हजुर,
0: अब रेडिमेड लुगाहरूको पसल छ। अब त्यो 8 महिना त म टोटल्ली पसलमा जाँदै गइनँ।
1: त्यति चाहिँ कसले हेर्नुभयो पसल?
0: ए पसल चाहिँ मेरो बदा हुनुहुन्छ, पसलमा बस्नु भयो उहाँ चाहिँ, उहाँले नै हेरिदिनु भयो। अहिले पनि उसले नै हेर्छ हेर्न त, तर अब म चाहिँ अहिले चाहिँ जान थालेँ, 2 महिना जति भयो म कन्टिन्यू गरिरहेको छु।
1: हजुर, अब यस्तो छ नि, तपाईँहरू त अब क्यान्सर सर्भाइभर भएपछि त यसरी भेटघाटको कार्यक्रम हुन्छ, त्यसको थ्रु समाजमा अवेरनेस फैलाउनु पर्ने हुन्छ, होइन, आफूले जानेको कुरा आफूले बुझेको कुरा सम्झाउनु पर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ अरूलाई। तपाईँ जस्तो अब तपाईँ काठमाडौँ सिटीमा बसेर पनि तपाईँमा अवेरनेस थिएन, ब्रेस्टमा गाँठो आएपछि हुन त अब गाइनोकोलोजिस्टकोमा पनि जानुपर्ने रहेछ, होइन, त्यो प्रब्लमले पनि हुने रहेछ भन्ने कुराहरू पनि रहेछ। तैपनि अब आफू काठमाडौँ सिटीमा बसेर त सुरु सुरुमा मलाई त्यो अवेरनेस आएन, होइन, यो क्यान्सर पो हो कि भन्ने आएन, र अब अरू गाउँघरको मान्छेलाई अरू भनौँ न ज्ञान नभएकोहरूलाई कस्तो होला, तपाईँहरूको ड्युटी हो नि त यो त, होइन, के चाहिँ कस्तो सल्लाह हुन्छ तपाईँहरू बस्दाखेरि भेट्दाखेरि यो विषयमा भनौँ, अब अरूलाई हामीले कसरी जनचेतना कसरी फैलाउने यस्तो कुरामा भनेर?
0: यो हामीले चाहिँ हामी महिला दिदी बहिनीहरूले चाहिँ 6 महिना वर्ष दिनमा चाहिँ गाइनोलोस एटलिस्ट भए पनि भेटिराखेकै राम्रो हुने रहेछ। मतलब हामीलाई पढ्नुभन्दा अघिसम्म त हामी यसको बारेमा हामीले ए यसलाई पनि भएछ उसलाई पनि भएछ भन्ने कुरा भएपछि मात्रै थाहा हुने रहेछ कि हामीलाई हाम्रै घर नजिकै कसैलाई भएको रहेछ भए पनि आफूलाई परेपछि बल्ल ए त्यहाँ पल्ला घरकोलाई नै रहेछ त्यस्तो भन्ने चाहिँ पछि थाहा हुने रहेछ होइन। त्यही भएर हामी महिला दिदी बहिनीहरूले चाहिँ आफूलाई चाहिँ वर्ष दिनमै भए पनि चेकअप चाहिँ गराइराख्नुकै राम्रो। त्यसमाथि पनि सेल्फ चेकअपहरू पनि छ आजकल होइन, सबै सेल्फ चेकअपहरू गर्दा पनि

0: हुन्छ, तर सेल्फ चेकअप भन्दा पनि अब हस्पिटलमै गएर एकचोटि चेकअप गरेको चाहिँ राम्रो लाग्छ।
1: हजुर हजुर, अब सेल्फ चेकअप चाहिँ कस्तो हुन्छ?
0: सेल्फ चेकअप चाहिँ त्यो हाम्रो उहरूमा युट्युबहरूमा पनि सिकाइराखेको हुन्छ होइन, अब त्यो चाहिँ हामीले फेरि होइन होला भनेरै बस्ने केयरलेस हुन जान छ भनेर चाहिँ

0: टुटेको फुटेको अरू कतातिर खिया परेकोहरू यसो जाँच गराउनु पर्छ भनिन्छ होइन, तर सबैजना जान्छ भन्ने पनि छैन होइन, डक्टरकोमा गएर फेरि अर्कै नर्भस भएर आउनुपर्छ नि त कहिले काहीँ त होइन।
1: फेरि हाम्रोमा ट्रिटमेन्ट भन्दा पनि पहिला रोग पत्ता लगाउनलाई यो टेस्टहरू यता उता गर्दाखेरि महँगो पनि छ नि त, त्यही भएर पनि मान्छेहरू जाँदैनन् कि यो टेस्ट गर त्यो टेस्ट गर भन्छ बेकारमा भन्ने जस्तो सोच छ।
0: हो त अब त्यस्तै पनि त छ नि त, अब यो
1: सजिलो पनि छैन
0: बिजनेस जस्तो होइन, औषधि किन्नलाई पनि उनीहरूले भनेकै कम्पनीको लिनुपर्ने त्यस्तोहरू छ होइन, त्यसले गर्दाखेरि ती कुराहरूलाई हेर्दाखेरि नजान मन लाग्छ होइन। तर अब कतिपय ठाउँमा अचानक चाहिँ रोगले पक्रिँदाखेरि चाहिँ जानुपर्ने रहेछ भन्ने जस्तो पनि लाग्छ होइन, जे होस् आफ्नो आफ्नो समस्या हुन्छ।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।
0: र अब के छ तपाईँको यो क्षेत्रमा भनौँ, तपाईँ अब सर्भाइभ गर्नुभएको छ है, आफू क्यान्सर सर्भाइभरहरूको लागि भनौँ, क्यान्सर पीडितहरूको लागि, अहिले किमोथेरापीमा उनीहरूको लागि भनौँ, क्यान्सर पीडितहरू चाहिँ जो चाहिँ अब पैसा पे गर्न नसक्नेहरू पनि हुन्छ, किनभने यो पनि एक्सपेन्सिभ हुन्छ नि यो त होइन, औषधिहरू कतिको एक्सपेन्सिभ छ?
1: औषधि गर्न त महँगै छ, यिनीहरू त अब हामीले गभर्मेन्टमा गऱ्यो भने अलिक सस्तो पर्न जान्छ होला, मैले चाहिँ प्राइभेटमा गरे भयो। नेपाल सरकारले चाहिँ 1 लाख बराबरको चाहिँ औषधि उपचार दिँदो रहेछ,
0: ए हजुर,
1: त्यो सुविधा चाहिँ गराएको छ दीर्घ रोगीहरूलाई भनेर।
0: हजुर, अनि किमोथेरापी तपाईँ गर्दै हुनुहुन्छ अहिले?
1: अहिले मेरो सबै ट्रिटमेन्टहरू चाहिँ सकिसकेको छ म्याम।
0: ए कतिचोटि गर्नुभयो
1: किमोथेरापी? मेरो 8 चोटि, 8 साइकल।
0: 8 चोटि भयो है, एकदम विक हुन्छ अरे नि त होइन?
1: 8 चोटि मैले 8 वटै अनुभव बटुले होला, गाह्रोसँग धेरै गाह्रो भएको थियो।
0: सुरुमा किमोमा जाँदाखेरि म कहाँ जाँदैछु, अब के हुन्छ, त्यो प्रश्नहरू त आयो होला होइन?
1: त्यो आयो नै, प्लस मैले अब किमो गर्नुपर्छ भन्दाखेरि कस्तो हुन्छ किमो, त्यो मैले पहिला देखा पनि थिइनँ, अरूको एरिया पनि थिएन नि त, अनि त्यही भएर मलाई त्यहाँ चाहिँ एउटा जाने बित्तिकै चाहिँ डक्टरले चाहिँ किमो गराउन अब आउनु ब्लड टेस्टहरू गराएर भन्नुभएपछि, हामी त्यहाँ पुग्दाखेरि चाहिँ मलाई हातमा चाहिँ पिक लाइन लगाउन भनेर सिस्टरहरूले भन्नुभएको थियो होइन, त्यो चाहिँ मलाई थाहा पनि थिएन कि पिक लाइन के हो कस्तो हो भनेर।
0: के रहेछ त्यो पिक लाइन भनेको?
1: पिक लाइन भनेको चाहिँ हाम्रो यो हातको नसा युज नगरिकन चाहिँ त्यसबाट चाहिँ गऱ्यो भने हाम्रो नसा पनि बस्ने त्यसको लागि रहेछ होइन, तर मलाई त त्यसको केही आइडिया भएन, अनि मेरो त 8 पटक मात्रै भन्नुभएको छ, म चाहिँ नलगाउने भनेर बसेको थिएँ उहाँहरूलाई, त्यही भनेको थिएँ पिक लाइन पोर्ट लाइन भनेर हुँदो रहेछ, पोर्ट लाइन चाहिँ छातीमै गर्ने रहेछ, अनि मलाई सजेस्ट गर्नुभएको थियो अरूहरूले चाहिँ पोर्ट लाइनले पनि सजिलो बनाउँछ भनेर। अब मेरो त फर्स्ट सर्जरी भए भएर एक ठाउँमा त घाउ भयो भयो, अर्को ठाउँमा पनि नबनाउने म त भन्ने नै मेरो सोचै त्यही नै भयो, अनि मैले पिक लाइन चाहिँ लगाएँ, त्यो चाहिँ अब सजिलै नसा भेटिनेहरूलाई चाहिँ त्यति जरुरी पनि नहुने रहेछ, सबैलाई चाहिन्छ भन्ने नहुने उहाँहरूले सजेस्ट चाहिँ गर्नुहुन्छ। मेरो चाहिँ फर्स्ट किमोमा अब मेरो नसा भेटाउन धेरै गाह्रो भयो भनौँ, 3-4 पटक गर्दाखेरि पनि सुई खोज्दाखेरि पनि भेटाएको थिएन, अनि त्यसपछि मलाई पिक लाइन नै लाउनु पर्छ भनेर सजेस्ट गर्नुभएपछि चाहिँ अनि पिक लाइन लगाएँ। पिक लाइनले पनि मलाई धेरै नै कष्ट दियो, दुख्ने एकातिर, हात चलाउन नमिल्ने अर्कोतिर, नुहाउँदाखेरि त्यसलाई बचाउनु पर्ने एकातिर, अनि त्यसले पनि प्रब्लम दिने रहेछ। हामीले त अब पिक लाइन लगाउँदाखेरि गाह्रो हुँदैन सजिलो हुन्छ भनेर भएर लगाएको थियौँ, अब सिस्टरहरूले त्यही भन्नुभएको थियो, डक्टर साहबले पनि अब यस्तो गर्नुपर्छ भन्नुभयो, अलिकति अब मैले हेर्थेँ होला, अब पिक लाइन त्यहाँ गर्न गइसकेँ त्यहाँ त्यो कुरा थाहा पाउँदाखेरि त के हो यो पिक लाइन भन्ने, त अब अभियसली अब हामी मेडिकल लाइन नभएकोहरूलाई त थाहै नहुने रहेछ नि त, अनि होस् अब नुहाउनु पर्छ भन्नुभएपछि चाहिँ अनि मैले गर्ने त्यस्तै नै गाह्रो बनायो मलाई। किमो गरेको 10 दिनपछि चाहिँ मेरो कपाल झर्न स्टार्ट भयो।
0: ए हजुर हजुर,
1: हल्का हल्का झर्न थाल्यो त्यो पहिला, अनि पछि धेरै नै झर्न थाल्यो।

0: चाहिँ मैले कपाल खौराइदिएँ. कपाल खौराउँदा चाहिँ मलाई धेरै नै बरु ब्रेस्ट फाल्दाखेरि भन्दा पनि कपाल खौराउँदा चाहिँ धेरै चित्त दुखेको थियो.
1: रुनुभएको
0: थिएँ हजुर. त्यस त्यो बेला चाहिँ सम्झिन नि मलाई. अनि सबैले मलाई पलाउने चिज फाल्दा पनि किन ऊ गरेको भनेर चाहिँ भन्नुभएको थियो. तर चित्त चाहिँ दुख्दो रहेछ कपाल फाल्दाखेरि पनि.
1: अहिले पनि तपाईँ आँखा परिहाल्छ.
0: त्यही भएर मलाई ब्रेस्टको चाहिँ मलाई अब सबै फाल्नुपर्छ भन्ने थाहा थिएन. त्यही भएर पनि त्यति लागेको थिएन होला. तर कपाल फाल्ने बेलामा चाहिँ एकदम धेरै नै चित्त दुख्यो.
1: कति लामो थियो कपाल?
0: लामै थियो कपाललाई. फेरि अब स्याहारिन्थ्यो पनि भनौँ न.
1: हजुर हजुर.
0: त्यही भएर नि होला.
1: आफूले स्याहारेर हुर्काएको है. अब ब्रेस्ट रिमुभ गर्दाखेरि त मेरो रोग जान्छ भन्ने पनि भयो. ब्रेस्ट रिमुभ भइसक्यो तिम्रो भन्दाखेरि ओके मेरो अब यो रोग गयो भन्ने भयो होइन. न त त्यो रोगले पछि ठुलो रूप लिन सक्थ्यो भन्ने भयो. अब कपाल त सर्लक सर्लक आफूले स्याहारेर हुर्काएको कपाललाई.

0: is Gorkha Radio. Gorkha Radio.
1: जे होस् अब किमो गर्दाको त्यति बेलाको द्वन्द्व तपाईँको किमो फर्स्ट किमो गर्दाखेरि जाँदाखेरि होइन द्वन्द्व आफ्नै ठाउँमा छ अहिले सन्चो हुनु भएको छ कस्तो लाग्छ अहिले
2: अहिले त एकदमै अब मैले ठिक टाइममै जे होस् हुनुपर्ने भइहाल्यो अब चाहिँ मैले ट्रिटमेन्ट पाएको छु राम्रो हुँदैछ राम्रो भइरहेछ भन्ने लाग्छ
1: अहिले क्यान्सर कति धेरै हुन्छ है
2: हजुर धेरै नै छ हस्पिटल गयो भने त यति धेरै मान्छे यति धेरै पेसेन्ट भन्ने हुन्छ भने हामी अब यो सर्भाइभरहरू भेट्दाखेरि त झनै उहाँलाई देख्दा अब फर्स्ट टाइम भेट्दाखेरि त क्यान्सर भएकोहरू हो जस्तो पनि देखिदिनुहुन्न होइन अहिले त अब नेपालमै उपचार सम्भव भए भएर पनि धेरै सजिलो भएको अहिले क्यान्सरको अब उपचार भएको भएर अब त्यति ऊ त भएन तर धेरै नै बिरामीहरू देख्दाखेरि चाहिँ मनै कस्तो हुन्छ
1: हजुर तपाईँलाई हेर्दाखेरि क्यान्सर सर्भाइभर जस्तो देख्दैन भर्खरै क्यान्सर भएर जाति भएको स्टिल दबाई खाँदै हुनुहुन्छ भन्ने देख्दैन उज्यालो मोटी मोटी हुनुहुन्छ होइन हेर्दा नै पोजिटिभ देखिन्छ तपाईँलाई के कुराले यस्तो पोजिटिभ राख्छ तपाईँलाई
2: अब फ्यामिली सपोर्टहरू पनि पाएँ मैले होइन मैले चाहिँ अब रोगलाई पाल्नुभन्दा फाल्नु नै बेस्ट भन्ने पहिले दिमागमा राखे भएर पनि मलाई अलिकति सजिलो भएको हुनसक्छ जस फ्यामिलीको फ्यामिलीबाट पनि सपोर्ट पाएँ फर्स्ट टाइम त मेरो छोरी त बाहिर छ छोरीलाई लुकाएको थिएँ मैले यो कुरा अनि जेनेटिक टेस्ट भन्ने भयो जेनेटिक टेस्टमा चाहिँ अनि मेरो जिनबाट होइन भनेपछि चाहिँ अनि मैले फेरि पनि त्यही पनि मैले अब उसलाई पनि अवेरनेस दिनुपर्छ भन्ने हिसाबले चाहिँ उसलाई सुनाएको थिएँ यस्तो यस्तो है छोरी केही त्यस्तो लाग्यो भने चाहिँ चेकअप गराउन चाहिँ परिहाल्ने रहेछ भनेर नभए त मैले उसलाई भन्ने थिएन भन्ने नि सोचेको थिएँ किन बाहिर भएकोलाई टेन्सन दिनु भन्ने जस्तो सोचेर त्यो बेलामा उसलाई फर्स्ट सुनाउँदाखेरि पनि मलाई धेरै नै गाह्रो भएको थियो मैले उसलाई साथीहरूसँग छौ कि के छ भनेर सोधेर अनि बल्ल सुनाएको थिएँ किनभने फर्स्ट टाइम मैले सर्जरी गरेर म घर आउँदासम्म नि मैले भिडियो कल गर्दाखेरि पनि मेरो सानो हातमा मात्रै ऊ गरे हो भनेर मात्रै भनेको थिएँ कि उसलाई सुनाएको थिएन क्यान्सर यस्तो ब्रेस्ट फालेको भनेर भनेको थिइनँ अनि कपाल झरेपछि त नभन्ने कुरै भएन त्यसपछि फेरि अवेरनेस उनीहरूलाई पनि थाहा हुनु पर्यो केटीकेटी बच्चाहरू बस्या हुन्छन् है यस्तो साथीहरूसँग पनि यस्तो सल्लाह गर यस्तो केही छ भए उनीहरूलाई पनि भन है भनेर चाहिँ साथीहरूसँग सेयर गर उनीहरूको पनि केही प्रब्लम छ भने टाइममा डक्टर देखाउनुपर्छ भन्ने चाहिँ हुनुपर्छ है भनेर पनि त्यसको लागि नि सुनाएँ मैले उसलाई यो मेरो रोगको बारेमा चाहिँ नभए त पहिला त मैले हातमा अपरेसन गरे हो मात्रै भनेर बसिरहेको थिएँ मैले खानासाना बनाएको थिइनँ घरमा अब मम्मीले गरिदिनु भयो अनि जहिले रुममा माथि अनि हातमा राइट ह्यान्डमा प्रब्लम भएर हात चलाउन नमिलेर भनेर उसलाई चाहिँ मैले त्यस्तै भनिराखेको थिएँ अनि फेरि जिनको त्यो रिपोर्ट नआएसम्म चाहिँ अनि फेरि अब हाम्रो जेनेटिक हो भए चाहिँ हुनसक्छ आफ्नो बच्चाहरू आफ्नो ब्लड रिलेसनलाई भन्या भएर अनि फेरि अवेरनेस त गर्नुपर्छ भन्ने भयो तर जिनबाट चाहिँ होइन रहेछ मेरो
1: अनि छोरी चाहिँ कहाँ हुनुहुन्छ
2: अहिले छोरी मेरो क्यानाडामा
1: ए क्यानाडामा अचानक त्यस्तो समाचार पाउँदाखेरि त बिचरा नर्भस भयो होला
2: हजुर मैले त सुनाउनलाई नै पहिला साथीहरू एक्लै रोएर बस्ला केही होला भन्ने जस्तो भयो किनभने अब आफू नजिक नहुनु र नहुनुमा त झन् त्यस्तो खबर सुन्दा दुःख लाग्छ भन्ने थाहा थियो मलाई अनि साथीहरू छन् सँगै भनेर सोधेँ अनि छ भनेपछि अनि बल्ल सुनाएको थिएँ
1: त्यही त है गाह्रो पर्छ नि हौ विदेशमा हुने छोराछोरीलाई होइन अनि अहिले त कपाल त अलिक आएछ नि धेरै विक लाउनु भएको ए ओके
2: म फेरि कपालको अब सोकिन भन्ने कि के भन्ने होइन मैले चाहिँ सबभन्दा पहिला कपाल झर्ने बित्तिकै मैले विक लाउने नै
1: अब अहिले त विक त अब कस्तो लाउनु चाहिँ त्यति होइन सोल्डर लेन्थ लाउनुहुन्छ कि लामो लङ लेन्थमा लाउनुहुन्छ कि होइन होइन सबै किसिमको बोइज कटहरू हेयरकटको स्टाइल स्टाइल पाइन्छ है थरी थरीको लाएर हिँडे भयो नि अहिले पलाउनु त पछि पलाउँछ नि
2: पलाइसकेको छ पनि अब म बाहिर हिँड्दा ओर्दा चाहिँ लाउँछु नभए चाहिँ लाउँदिनँ
1: हावा चलेको बेला चाहिँ हिँड्नु भएन नि
2: क्याप त मेरो दुईचोटि बाटोमा उडाइसक्यो अस्ति यो धेरै हावा उडियो आउँदाखेरि दुईचोटि क्याप त दुईचोटि उडाइसक्यो
1: अब यस्तो छ नि मान्छेहरूलाई क्यान्सर सर्भाइभर भनेर थाहा हुँदैन है
2: हजुर
1: जबसम्म अब त्यो स्पष्ट रूपले देखिँदैन बुझिँदैन बोलिँदैन तपाईँको मुखबाट सुनिँदैन थाहा हुँदैन नि त अब बाटोमा हावाले उडाउँदा चाहिँ मान्छेहरू अचम्म लाग्छ है त्यसले गर्दाखेरि अब जे होस् खुसी लाग्यो तपाईँलाई आज भेटेर होइन क्यान्सर सर्भाइभर हुनुहुन्छ पहिला पहिला त कता कता सुनिन्थ्यो क्यान्सर है अनि यो पनि सुनिन्थ्यो क्यान्सर नो एन्सर भनेर पनि सुनिन्थ्यो, यो एउटा भनाइ पनि सुनिन्थ्यो। अहिले त जे होस् नेपालमै सबै ट्रिटमेन्ट हुन्छ है। एक्सपेन्सिभ कतिको छ नेपालमा यो ट्रिटमेन्ट?
2: एक्सपेन्सिभै छ, अब हामीलाई त खर्च हिसाब गर्न थाल्यो भने त धेरै नै महँगै छ। मैले त अब प्राइभेटमा गराएको भयो होइन, सरकारीमा चाहिँ अलिक कम पर्छ भन्ने सुने, मलाई भरतपुर जाऊ पनि भन्नुभएको थियो, तर अब कोही त छैन उता पनि, अब हामी काठमाडौँवासी भयौँ अनि झन् एक्लो जस्तो होला भन्ने जस्तो पनि लाग्यो कि मलाई, अनि म त यहीँ गराउँछु भनेर गराएँ। मेरो टोटल कस्ट त्यस्तै 7 लाख जति लाग्यो होला,
1: त्यत्रो।
2: किनभने यो मलाई क्यान्सर हो भन्ने पत्ता लगाउन जुन टेस्टहरू गराउँछ नि, गराइन्छ नि, त्यसमा नै अब यो टेस्ट त्यो टेस्ट हुन्छ नि, त्यसमै खर्च बढी लाग्ने कि। अनि मैले चाहिँ मान्छेलाई टेस्ट गराऊ भन्नलाई पनि कसरी भन्ने, यति त खर्च त्यसमै जान्छ नि त भन्ने जस्तो नि लाग्ने हो कि।
1: त्यही त है, मान्छेलाई यसो सजेस्ट गर्दाखेरि कसैलाई लु पहिला टेस्ट गराउनुपर्छ, टेस्ट गराउनुहोस् भन्नु पनि अप्ठ्यारो
2: अप्ठ्यारो छ है,
1: किनभने पुग्छ पुग्दैन बिचराको, होइन सबैको पुग्छ भन्ने छैन नि त। त्यसले गर्दाखेरि रोग पनि गरिबहरूको लागि त अब यस्तो, अहिले क्यान्सर त चारैतिर छ, ट्रिटमेन्ट पनि छ नेपालमा, हरिसिद्धिमा गराउनु भयो तपाईँले? ए हजुर, त्यो चाहिँ प्राइभेट है? ए ओके। जे श्रोताहरू हामीसँग अन्जुनेमा हुनुहुन्छ, उहाँ क्यान्सर सर्भाइभर हुनुहुन्छ, एकपट्टिको ब्रेस्ट चाहिँ उहाँको रिमुभ गरिएको रहेछ। जे होस् सतर्क रहनुपर्छ, यस कुरामा चेतना आउनुपर्छ हाम्रो समाजमा, दिदीबहिनीमा एकअर्कामा सेयर गर्नुपर्छ। अब महँगै आफ्नै ठाउँमा छ होइन, त्यसले गर्दाखेरि सकेसम्म अब त्यो अचानक गाँठो आउनेलाई त्यसलाई अब सुरुमै अभोइड पनि कसरी गर्नु पनि नमिल्ने, अब सुरुमै थाहा पनि नहुने होइन। तपाईँ जस्तो मान्छे त गायनोकोलोजिस्टकोमा गए भनेर भन्नुहुन्छ होइन, त्यसले गर्दाखेरि अब गाउँघरमा अब यो कुरामा यो प्रसङ्गमा यो सोध्नु मन लाग्यो, अब तपाईँहरू क्यान्सर सर्भाइभर हुनुहुन्छ, तपाईँलाई थाहा भयो एक्सपेन्सिभ रोग रहेछ भनेर होइन, यसलाई ट्रिटमेन्ट गर्नु साह्रो गाह्रो, अब तपाईँको त फर्स्ट स्टेज होइन, सेकेन्ड थर्ड फोर्थमा पुगेपछि त ट्रिटमेन्ट जति नै लाखौँ खर्च भइसकेर फेरि अचानक गइदिन्छ बिरामी है, कस्तो विश्वास होइन। यस्तो कुराहरूमा चाहिँ अब तपाईँहरूले क्यान्सर सर्भाइभरहरू, हामी क्यान्सर योद्धाहरू भनेर भन्नुहुन्छ होइन, समाजको लागि हामी केही गरौँ न भन्ने सरसल्लाहहरू भएकै छैन?
2: अहिले चाहिँ म अहिले पसलमा जान थाले भएर चाहिँ अलिकति त्यतातिर लागेको छैन, तर मलाई चाहिँ अब भगवान्ले जीवन फेरि दिनुभएको छ भए केही न केही त गर्नुपर्छ भन्ने नै लाग्छ। आज म आउनुको, हजुरले मलाई बोलाउनु भएपछि आउनुको कारण पनि मैले बोलेको केही शब्दले कसैलाई केही पर्छ कि भन्ने पनि हो।
1: हजुर,
2: अब हाम्रो यो अस्तिको भेटघाटमा चाहिँ सबैजना भेटेर एउटा ऊ गरौँ भन्ने ऊ भइरहेछ, अब उहाँहरूले कहिले बोलाउनु हुन्छ, अनि समाजलाई चाहिँ केही गर्नुपर्छ, अब हामीले नयाँ जीवनै पाएको भनौँ।
1: हजुर हजुर, तपाईँहरू अब सोसियल मिडियामा पनि हामी क्यान्सर योद्धाहरू भनेर आफूले आफूलाई प्रेजेन्ट गर्नुहुन्छ होइन, तपाईँहरूले एउटा संस्था हामी क्यान्सर योद्धाहरू भनेर संस्था स्टार्ट गरेर अरूको लागि तपाईँहरूले समाज सेवा भनौँ, अरू विशेष गरेर क्यान्सर पीडितलाई मात्रै लिएर सेवा गर्न सक्नुहुन्छ नि है, किनभने फन्डिङको लागि त तपाईँहरू एकदमै सक्षम हुनुहुन्छ, तपाईँहरूले केही च्यारिटी सोहरू गर्न सक्नुहुन्छ।

0: हजुर, अहिले त्यस्तो सोहरू यस्तो धेरै नै भइरहेको छ।
1: ए हजुर, के गर्दै हुनुहुन्छ सुनौँ न।
0: अब त्यसमा चाहिँ म चाहिँ अलि इन्भल्भ भइसकेको होइन, अनि उहाँहरूले मलाई बोलाउँदाखेरि चाहिँ म जान्छु भन्ने चाहिँ भएको छ। किनभने मैले 8 महिना त म घरमै बसेर बिताएँ, मैले 2 महिना चाहिँ अब म यता आफ्नो कामतिर हेर्न थालेको छु। अब उहाँहरूले अस्ति सबैको नम्बर लिएर उ गर्नु भएको छ होइन। यस्तो संस्थाहरू त अहिले धेरै नै ऊ भइरहेछ, अहिले महिला दिदीबहिनीहरू चाहिँ सशक्त लागिराख्नु पर्यो।
1: हजुर हजुर, तपाईँहरूको पनि प्लान हुँदैछ भनेपछि होइन। हजुर श्रोताहरू, टिकटकमा मैले उहाँलाई भेटेको, हामी क्यान्सर योद्धाहरू भनेर उहाँले एउटा भिडियो हाल्नुभएको थियो। विशेष गरेर चाहिँ त्यो चाहिँ वर्ल्ड क्यान्सर डेको रहेछ भिडियो होइन, कार्यक्रमहरूको, र उहाँहरूले चाहिँ प्लान गर्दै हुनुहुँदो रहेछ क्यान्सर पीडितहरूको लागि भनौँ चाहिँ केही गर्ने होइन, च्यारिटी सोहरू पनि गर्दै हुनुहुँदो रहेछ उहाँहरूसँग हातेमाले गरेर। तपाईँहरू पनि आउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई होइन। हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू नि अन्जुजी, उहाँहरू धेरै सेवा गर्नुहुन्छ नेपालमा, समाजसेवाहरू विभिन्न सङ्घ संस्थाहरूमा होइन, पीडितहरूलाई भनौँ, अनाथ आश्रमतिर भनौँ, वृद्ध आश्रमतिर भनौँ, उहाँहरू धेरै, उहाँहरूले पनि वहाँनिर भनौँ न आफ्नो काम गरेको पैसाबाट काटेर जम्मा गरेर उहाँहरूले सेवा गर्नुहुन्छ। उन त भनाइ नै छ आफूले कमाएको कति पर्सेन्ट चाहिँ सेवामा हाल्नु अरे भनेर भनाइ छ है। उहाँहरूले त्यही गर्नुहुन्छ विदेशमा।
0: हजुर,
1: त्यसले गर्दा तपाईँहरू यसो तपाईँहरूको काम हेरेर तपाईँहरूले के गर्दै हुनुहुन्छ, पक्का गर्दै हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हुन्छ नि त, किनभने मिसयुज पनि हुनसक्छ कहिलेकाहीँ। त्यसले गर्दा डाइरेक्ट कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ श्रोताहरू।
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
3: त्यसलाई सहेर नबसौँ।
2: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने

0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Umar.
1: And now for your guide, the next prayer time will be Subuh tomorrow morning at 4:57 a.m. Prayer times are based on the Brunei Morah and Temburong districts. If you're in the Tutong district, add 1 minute, while for those in the Blythe district, add 3 more minutes. We now return to programs in Gurkali.
2: BFBS Gurkha Radio. Gurkha Radio.
3: मैले त अब फिल गरेकै कुरा भयो तर यता छिमेकीहरूले पनि यो बिमारमा तपाईँले मम्मीले स्याहार दिनु पाउनु भएको छ तपाईँ त धेरै भाग्यमानी भन्नुहुन्छ
4: भाग्यमानी अब भर्खर अब भनौँ न औषधि खाँदै हुनुहुन्छ स्टिल 8 किमो गरेको मान्छे होइन एकपट्टिको ब्रेस्ट रिमुभ गरेको मान्छे हट्टा कट्टा उज्यालो है अब विक पनि तपाईँले नभन्नु भएको थियो नि मलाई थाहा हुँदैन थियो नि त होइन उही मेरो छेउमा हावाले उडान मात्रै अनि त्यो सबै उहाँहरूको साथ

0: हेल्थ सपोर्टको फल हो यो तपाईँ जुन चाहिँ अहिले सर्लक्कै स्वस्थ देखिन्छ होइन. अब तपाईँको भित्रको त्यो डिप्रेसनहरू जति पनि छ सोचहरू त्यो भित्रको द्वन्द्वहरू त्यो त तपाईँ आफैले नै त्यो सङ्घर्षलाई आफैले जित्नुपर्ने हुन्छ किनभने तपाईँभित्रको सङ्घर्ष तपाईँभित्रको जति पनि दुखाइहरू छ त्यो बाहिरको मान्छेले कतैबाट पनि त्यो सन्चो गर्न सक्दैन. आफैभित्र स्ट्रङ हुनुपर्छ. यसको दबाई चाहिँ बास म आफै हो भन्यो है सङ्गतर्फ चाहिँ अलिकति हँसाउने चाहिँ हुनुपर्छ त्यति हो होइन. अनि अरू के छ तपाईँको हबीहरू पनि छ होला नि त के छ
1: हबिजहरू त अब के छ भन्ने मैले चाहिँ खास अब चाहिँ म साइक्लिङतिर लाग्छु भन्ने चाहिँ छ त्यसमै लाग्छु होला अब साइक्लिङहरू गर्ने यताउता
0: साइक्लिङ गरेर अब माउन्टेन बाइकमा चढेर माथि होला पहाडतिर
1: त्यही गर्ने हबी छ होइन
0: जे होस् साइक्लिङ गर्ने इच्छा अझै पनि अब तपाईँ अब त तन्दुरुस्त हुनुहुन्छ होइन गेम्सहरूमा भाग लिनु सक्नुहुन्छ. यसमा साइक्लिङको त धेरै आजकल हुन्छ नि धेरै देखिन्छ.
1: मैले धेरै यो साइक्लिङ गरेहरूमा चाहिँ धेरै पोजिटिभ भाइब्सहरू देखेको पाएँ मतलब त्यही भएर पनि अब मलाई सजेस्ट पनि गर्नुभएको छ.
0: हजुर हजुर अब ब्लड सर्कुलेसन राम्रो हुन्छ मसल्सहरूको एक्सर्साइज हुन्छ होइन माइन्ड पनि बिजी रहने भयो माइन्डको पनि एक्सर्साइज हुने भयो होइन डाँडा काँडा चढ्नु पाउने भयो हरियालीमा होइन मस्तसँग होइन जे होस् गीत सीत गाउनुहुन्न.
1: गीत त अब टिकटकले गाइदिन्छ लिपसिङ मात्रै गर्ने
0: लिपसिङ मात्रै त यहाँ त चल्दैन नि त लै अन्जु अन्जु माया लिपसिङले काम चल्दैन यहाँ. अब हाम्रो आजको नारीको निम्ति अन्जु बहिनी समय पुरा हुन लाग्यो भनौँ होइन तोकिएको समय जाँदा जाँदा हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ क्यान्सर सर्भाइभर क्यान्सर योद्धा अन्जु नेवा
1: स्वस्थ रहौँ भन्न चाहन्छु.
0: बस स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस्. हजुर थ्याङ्क यू सो मच अन्जु बहिनी समय दिनुभयो आजको नारीमा र आफ्नो क्यान्सर सर्भाइभर भएको नाताले केही कुराहरू सेयर गरिदिनु भयो एउटा अवेरनेस पनि हुन्छ होइन ती सबै कुराहरू सेयर गरिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र आउँदो दिनहरूको लागि अल द बेस्ट.
1: थ्याङ्क यू म्याम.
0: हजुर श्रोताहरू हाम्रो अन्जु नेवा बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आँकिदिनुहोस्. नमस्ते बाबाई.